0: को संदेश दिनु हो।
1: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, our daughters 2.0. Hamra Choriharu, our daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
0: श्रोता मित्रहरू नमस्कार। छोरीहरूको साहस सपना र उपलब्धिहरूले समाजलाई समानता सम्भावना र उज्यालो तर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम आवर डटर्स 2.0 दशौं श्रृंखला स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मेरिना राई। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
1: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
0: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू आवर डटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
2: Jemasi Namaste Taika Ho. I am Rai Basil Dumi. Positive thought for this week. Setting goals is the first step in turning the invisible into the visible.
1: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको दशौं श्रृंखलाको थिम फर द लभ अफ डटर बिल्डिङ ड्रिम्स थ्रु मदरहुड एन्ड बिजनेस रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व आज पनि हाम्रो कार्यक्रममा हुनुहुन्छ। उहाँ हुनुहुन्छ इनुका राई। इनुका राई एक प्रेरणादायी नेपाली महिला उद्यमी हुनुहुन्छ जसले पुरुष प्रधान सामाजिक परिवेशबाट पनि संघर्ष गर्दै आफ्नै आत्मविश्वास र मेहनतको बलमा हङकङमा स्वतन्त्र पहिचान निर्माण गर्नुभएको छ। उहाँको जीवन यात्रा विशेष गरी बनेपछि अझ अर्थपूर्ण प्रेरणादायी बनेको देखिन्छ। इनुका राईले विभिन्न जातीय तथा सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई अवसर, मार्गदर्शन र प्रेरणा प्रदान गर्दै समुदाय प्रतिको एकता र महिला नेतृत्वको महत्वलाई अझ बलियो बनाउँदै आउनु भएको छ। आउनुहोस् आज उहाँसँग उहाँको व्यावसायिक जीवन यात्राको बारेमा र अन्य थुप्रै विविध विषयहरूमा कार्यक्रम प्रस्तुता मेरिना राई र अनुशीलले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
0: श्रोता साथीहरू, तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 मा। र आज हामीले कुराकानी गर्न गइरहेका छौँ हाम्रो हङकङगेली हाम्रो छोरी इनुका राई बहिनीसँग। आजको एपिसोडमा हामीले धेरै कुराहरू बुझ्न पाउनेछौँ उहाँको बारेमा, उहाँले गरिरहनु भएको कामको बारेमा र उहाँको भविष्यको योजनाको बारेमा। आजको एपिसोडको

0: रहेको छ मदरहुड एन्ड एन्टरप्रेन्योरसिप स्टोरी अफ एनुका. आजको प्रोग्रामको थिम रहेको छ फर द लभ अफ डटर बिल्डिङ ड्रिम्स थ्रु मदरहुड एन्ड बिजनेस. र कुराकानी धेरै गर्नेछौ, नयाँ नयाँ कुराहरू थाहा पनि पाउनेछौ. भयो भने सायद इनुकाले हामीसँग केही बिजनेस टिप्स पनि सेयर गर्नुहुन्छ कि भन्ने मैले आश गरेकी छु. ढिलो नगरिकन स्वागत गरौँ हाम्रो पाहुनालाई, र त्योभन्दा अगाडि मेरो को होस्ट भाइ अनुशीललाई पनि म स्वागत गर्न चाहन्छु, र भाइले केही हाम्रो इनुका बहिनीको लागि वार्म वेलकम गरिदिनुहोस् न भन्ने पनि उहाँलाई म इन्भाइट गर्न.
1: नमस्ते सबैजनालाई. आजको हाम्रो अतिथिको कुरा गर्दा, आज हामी एक नेपाली छेली अनि आमासँग कुरा गर्न गइरहेको छौँ, जसले आफ्नो छोरी प्रतिको मायाले हङकङ जस्तो ठाउँमा बच्चाहरूको कपडाको व्यापार स्थापना गर्नुभएको छ. उहाँले सबै शिशुलाई समेट्ने गरी यो व्यवसाय चलाउने र विविध युवाहरूलाई सिप दिने काम गर्दै आएकी छिन्. यसै दौरानमा उहाँले एक आमा छोरी र श्रीमती भएर कसरी आफ्नो व्यवसाय घर परिवार सन्तुलन गर्छिन् र त्यसको बारेमा सुनाउने छन् आज उहाँले. स्वागत गर्यो आज इनुका राईज्यूलाई.
2: फर्स्ट अफ अल दिदी एन्ड भाइ, थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी. आई एम भेरी ह्याप्पी टु बी इन दिस प्लेटफर्म.
0: क्यान यु इन्ट्रोड्युस योरसेल्फ अ बिट मोर फर्दर सो दैट आवर लिसनर्स हु आर कनेक्टेड विद अस, हु आर लिसनिंग टु दिस कन्वर्सेशन, मे नो मोर अबाउट यू एन्ड व्हाट्स यू आर डुइंग, योर हॉबीज, योर लाइक्स, योर डिसलाइक्स, एनीथिंग समथिंग अबाउट.
2: हाई एवरीवन, माय नेम इज इनुका राई एन्ड आई हैव बीन लिविंग इन हांगकांग for a long long time. म चाहिँ अहिले करेन्टली आफ्नै बिजनेस चलाइरहेको छु. द नेम इज समर एन्ड मामा. सो यो बिजनेसको बारेमा कुरा गरौँ भने चाहिँ दिस इज अल इट्स अ मदर एन्ड डटरको स्टोरी. हाम्रो छोरी जन्मेपछि चाहिँ मलाई एउटा आइडिया आयो होइन, एन्ड देन द्याट्स हाउ लाइक आई स्टार्टेड क्रिएटिङ दिस, भनौँ न यो एन्टरप्रेन्योर जर्नी सुरु भयो मेरो. हबिजहरूको कुराहरू गरौँ भने चाहिँ आई एम भेरी प्यासनेट अबाउट कुकिङ. आई लभ कुकिङ, आई लभ डान्सिङ एज वेल. मेरो मेन प्यासन चाहिँ always wanted to do business from a very very young age. Sane bada chai maile instead of like studying mainly paper and maji buildings haru banaunthe haina, and then testo testo garda khere chai aile samma mero chai tei ho passion chai main is doing business and changing people's life.
0: Beautiful and you know amazing introduction already. Mm-hmm. I think we have a lot of things to explore during this conversation, Inuka. But how was your childhood like growing up in Hong Kong, I mean in your home country? How was it growing up and how was the family environment like? What really drive your, you know, passion or your interest, what you're doing now?
2: Okay, so actually I grew up in Darjeeling. Mero chai whole education background is from Darjeeling, and I did not grow up with my parents. Of course ma hostel ma hurkeko haina, ani sanai baru chai ma kasto khale keti thiyo bhane, I've been like the huncha ni badmash keti bhancha ni jun chai kasai ko kura nasunne tesa type ko keti thiyo ma. And when I was younger, that kind of seemed like a negative thing. Ma chai ekdam huncha ni man bara chai okay, why am I being labeled like this, but now coming at this age in my life, I feel like no, that's a good thing. म चाहिँ सानैबाट चाहिँ त्यो आउटस्पोकन त्यस्तोहरू भएको कारण आई थिङ्क आई ह्याड एक्स्ट्रा भिजन हुन्छ नि, जुन चाहिँ मैले अघि भने आई युज टु ड्र बिल्डिङ्स, तल चाहिँ सेलुन बनाएको, माथि चाहिँ वेलकम, त्यस्तो टाइपकोहरू मलाई चाहिँ सानैबाट भिजन आउँथ्यो. माई मम एन्ड ड्याड, वी आर अल फ्रम मिडल क्लास फ्यामिली. आई हेभ सिन माई ड्याड स्ट्रगल, माई मम स्ट्रगल होइन. अनि मैले चाहिँ सानैबाट सोच्थेँ कि लाइक म जब एउटा ठुलो हुन्छ नि, स्पेसली मी बिङ द थर्ड जेनेरेसन, I don't want to see the same life as my parents. I mean they had their struggles, but hami ta aba education pako keti haru, you know, we have seen technology and all. So I feel like going back to same routine as them, it's not doing justice for their hard work. Just relax, tei sochera chai I feel like abo hamro generation onwards we have to change, especially in Nepali society huncha ni, jun chai manche le herchha hami lai, we have to change that concept of Nepalese community. Just relax. So maile chai tei bhayera pani euta main mudda chai भनौँ न बिजनेस स्टार्ट गरेको चाहिँ फर दिस रिजन अल्सो, एकदम डिटरमाइन्ड छ कि त्यसको लागि चाहिँ फर दिस वान.
0: कार्यक्रमको नामै हाम्रो छोरीहरू छ होइन, एउटा छोरी मान्छे भएर वाट डु यु थिङ्क, हाउ इम्पोर्टेन्ट इज इट सी ड्रिम्स एन्ड हाउ ड्रिम्स रियली सेप अप योर एन्टायर लाइफ?
2: I think dream jun chai manifest bhancha ni euta word, and that is a very very very strong power jun chai universe le hamla dieko cha. And I so far of course like hard work ta chhadai cha haina, manifest le mate hudaina, hard work garnu parcha, but I really feel like dream chai garnu parcha. If you don't dream, I feel like that's waste of your life. God has given you such a beautiful life which many people say utilize gardaina. Okay, if you dream big then you can achieve small small things. So I dream big, I am a very very big dreamer. I have many मेनी प्लान्स अहेड अलिक 10 वर्षको पनि सोचिसकेको कुराहरू छ मेरो माइन्डमा. सो या ड्रिमिङ इज अ भेरी भेरी बिग पार्ट. सानैबाट ड्रिम गर्नु भन्छु म चाहिँ, होइन, तपाईँको इच्छा जुन चाहिँ एउटा हबिज एउटा सबै चाहिँ राख्नु होइन, एन्ड देन गो फर इट, जस्ट डु इट इन योर लाइफ. लाइफ सानो छ, जस्ट गो फर इट भन्छु म चाहिँ है.
0: अब यही कुरालाई

0: रेफरेन्स राख्छु है त. अब छोरी भएर विशेष गरी होइन सपना देख्नु हुँदैन, किनभने छोरी मान्छे भनेको छ हाम्रो सोसाइटीमा कुरा गर्ने गर्दाखेरि चाहिँ सपना देख्ने होइन अर्काको सपना चाहिँ पुरा गर्ने हो भन्छ क्या. सम हाउ दिस इज वाट आई हेभ बिन ब्रट अप विथ राइट. वी हेभ टु फुलफिल द ड्रिम्स अफ आवर पेरेन्ट्स, वी हेभ टु फुलफिल द एक्सपेक्टेसन अफ आवर सोसाइटी राइट. सो सम हाउ दिस इज रेस्ट्रिक्टिङ अस, सम हाउ दिस रियली रिस्ट्रेन अस फ्रम रियली थिङ्किङ इन अ बिगर पिक्चर. आई रियली वन्ट आस्क फ्रम योर पर्सपेक्टिभ होइन, एउटा छोरी भएर आफू पनि एउटा छोरीको आमा पनि हो र छोरी पनि हो होइन. सो त्यो हिसाबले हेर्दाखेरि चाहिँ छोरी मान्छेहरूले सपना देख्न कतिको जरुरी छ जस्तो लाग्छ र कहिलेबाट कसरी सपना देख्न सुरु गर्न सक्छन् जस्तो लाग्छ.
1: सपना छोरा होस् छोरी होस् देख्नै पर्छ है. मैले अघि भने एउटा छोरीको अफकोर्स लाइक कस्तो हुन्छ, एउटा बिहा गरेपछि धेरै रेस्पोन्सिबिलिटिज हुन्छ. अब अगेन मदर भएपछि त सबै रेस्पोन्सिबिलिटी, ब्रेस्ट फिडिङ गर, न्यापी चेन्ज गर, त्यो त हाम्रो सानैबाट नै मेन्टालिटी चाहिँ कस्तो भयो जाने. ओके इट्स मदर्स जब. वाइफ भयो भने वाइफको काम हो कुकिङ एन्ड अल, त्यो चाहिँ अब कस्तो हुन्छ भने दिस वान यु हेभ टु ब्यालेन्स. फर्स्ट अफ अल राइट पार्टनर पाउनु पर्यो. नम्बर वान चाहिँ अफकोर्स यु हेभ टु नो यर सेल्फ होइन. तपाईँलाई अब आफ्नो पेरेन्ट्सहरू जस्तो सुकै होस्, आफ्नो फ्यामिली फ्रेन्ड्स जस्तो सुकै होस् होइन, इफ यु डोन्ट नो यर सेल्फ, यु डोन्ट नो यर वर्थ, इट वान्ट चेन्ज होइन. मेन त आफ्नै दिमागमा हुनु पर्यो नि त. ओके लाइक आई एम वर्थ दिस, आई एम नट ओन्ली गोइङ टु बी अ वाइफ, आइ एम नट गोइङ टु बी अ मदर, त्यो त आफ्नैले गर्नु पर्यो नि त. सो आई फिल द्याट वान चाहिँ यु हेभ टु हेभ अ सेल्फ लभ, यु हेभ टु हेभ द अवेरनेस लाइक हु आर यु, वाट इज यर वर्थ इन यर लाइफ. म चाहिँ त्यही भन्छु है. सो छोरीहरूको चाहिँ ड्रिम चाहिँ प्लिज ड्रिम गर्नु भन्छु म चाहिँ एकदम. हामीलाई चाहिँ वी निड अ लट अफ वुमेन, एम्पावरिङ वुमेन इन आवर लाइफ.
0: यसलाई अलिकति होइन मलाई सापट्टि लिन्छु है तिम्रो कुराहरूलाई. आई थिङ्क फर आवर लिसनर्स इट विल बी भेरी इन्ट्रेस्टिङ द्याट वाट इनुका हेज जस्ट शेयर्ड. सपना देख्न पर्छ र सपनाको लागि पछ्याउनु पनि पर्छ. मेनिफेस्ट गरेर मात्र हुँदैन, मेहनत चाहिँ गर्नै पर्यो. तर मेहनत कसरी गर्ने, कता गर्ने भन्ने कुरा चाहिँ सपनामा भर पर्छ नि त. ठुलो सपना छ भने ठुलो मेहनत गर्नु पर्यो, सपनै छैन भने त अब मेहनत पनि अब लडतर तरिकाले अब जता पायो त्यतै हुन्छ. इट रियली ड्राइभ्स अस टुवर्ड्स अ गोल राइट.
2: Dear listeners, you are tuned into our community radio program Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
3: Shrota mitraharu, tapaiharule sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko cha.
2: श्रोता मित्रहरू, तपाईँ कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृङ्खला सुनिराख्नु भएको छ. आज हामीसँग अत्यन्तै प्रेरणादायक व्यक्तित्व इनुका राईज्यूको अनुभूतिहरू सुनिरहेका छौँ. आउनुहोस् बाँकी कुराकानीलाई पनि निरन्तर यहाँहरूको माझमा प्रस्तुत गर्दछौँ.
0: Furthermore, I think Anushil would like to ask you something.
4: मलाई चाहिँ दिदीले भन्नुभएको कुरा चाहिँ एकदम हाइलाइट गर्नु मन छ. जुन चाहिँ अब एउटा छोरी मान्छे भइसकेपछि स्पेसली आफ्टर बे भएपछि एउटा वाइफको ड्युटी पनि निभाउनु पर्ने हुन्छ है. जस्तै तपाईँले भन्नुभयो नि घरको कोर्सहरू लिएरदेखि अब नानी हेर्नु पर्नेदेखि विभिन्न रेस्पोन्सिबिलिटी निभाउनु पर्छ नि त है. निभाउनु पर्छ भन्नाले पनि अब निभाउनु पर्ने हुन्छ भनेर एउटा एक्सपेक्टेसन राख्नुहुन्छ नि त होइन अब एउटा वाइफमा. तर पनि अब तपाईँले चाहिँ अब स्टिल एक्सपेक्टेसन सहरु निभाउनु भएर पनि तपाईँले स्टिल एउटा आफ्नो रेस्पोन्सिबिलिटी, एउटा मदरको एउटा वाइफको रेस्पोन्सिबिलिटी निभाउनु भएर पनि स्टिल आफ्नो ड्रिमतिर पनि निरन्तर रूपमा गइराख्नु भएको छ. यो चाहिँ तपाईँले कसरी ब्यालेन्स गर्न सक्नुहुन्छ होला, वा तपाईँको डेली यो च्यालेन्जेसहरूको तपाईँको थिङ्किङ एउटा प्रोसेस चाहिँ कस्तो हुन्छ, हाम्रो लिसनर्सहरूसँग केही सेयर गर्न सक्नुहुन्छ?
1: सो दिस इज द टफेस्ट जब इन द वर्ल्ड होइन. मदरहुड चाहिँ कसैले पनि बिट गर्न सक्दैन. यु माइट बी वर्किङ कन्स्ट्रक्सन वाट एभर, मदर भनेको मदरै हुन्छ. इट्स अ 24/7 जब. At night, also breastfeeding गर्नु पर्यो, सुताउनु पर्यो, ब्ल्याङ्केट ओछाउनु पर्यो होइन, न्यापी फेरिदिनु पर्यो. सो इट्स अ कन्टिन्युस प्रोसेस. हाउ एम आई ब्यालेन्सिङ भन्दाखेरि चाहिँ लाइक आई थिङ्क इट्स अ माइन्ड सेट. आई हेभ अ भेरी भेरी टफ, एकदम स्ट्रिक्ट टाइम टेबल फलो गर्छु म चाहिँ विथ होम एन्ड एट वर्क. बिहानको चाहिँ म कस्तो छ भने लाइक अन्टरप्रिन्यर भएको कारणले आई वन्ट टु गिभ टाइम टु माई डटर हो नि त. सो छोरी मैले ल्याएँ संसारमा, अब त्यत्तिकै हुर्कायो, म काम गयो, द्याट्स नट वाट आई वन्ट. सो आई गिभ माई होल मर्निङ एन्ड आफ्टरनुन टु माई डटर. उसलाई मैले ग्रुम गर्ने, उसलाई होमवर्क्स गर्ने, त्यसरीमा म म्यानेज गर्छु होइन. एन्ड देन सुन आफ्टर आई लिभ हर टु किन्डर गार्डन, जुन चाहिँ एक वर्ष, म त गइहाल्छु काममा. सो आई रन एन्ड देन द्याट स्टार्ट्स माई अन्टरप्रिनियर जर्नी. एन्ड देन अगेन दोकानमा जाँदाखेरि चाहिँ लाइक इट्स 2 o'clock अन्टिल क्लोजिङ टाइम. सो द्याट्स हाउ आई ब्यालेन्स इट होइन. एउटा टाइम टेबल चाहिँ एकदम फिक्स राख्छु म मर्निङ टु नाइट, एन्ड माई क्यालेन्डर राख्छु, एउटा नोटबुक हुन्छ मेरो ब्यागमा एभ्री टाइम. सो आई अलवेज क्यारी द्याट एन्ड देन आई टिक टिक टिक टिक टिक. सो द्याट्स हाउ आई फङ्सन, अदरवाइज आई विल गो इनसेन के त्यस्तो हुन्छ.

0: 金陵旅馆以为很简单，有漂亮装潢，有服务，拍照发上网就可以。不够，金陵旅馆必须持有牌照。物业被用作无牌旅馆，经营者要负刑责和留案底，业主可能也要承担责任。客人想住得安心，就要选择持牌旅馆，符合安全要求才有保障。查询或举报，请浏览网页 hadla.gov.hk。
1: हाम्रो समाजको हर छोरीहरूमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरूको अनेकौं आभासहरू समेटिएको एउटा मिठो रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0, जहाँ हामी समेट्नेछौ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0। यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
2: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, our daughters 2.0. Hamra Choriharu, our daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
1: श्रोता मित्रहरू, मिठो साङ्गीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 पुनः स्वागत गर्दछु। यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान, उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो, जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौ। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिए हो। यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो।
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 10 श्रृङ्खलामा हामीले आज इनुका राईज्यूलाई सुनिरहेका छौ। परिस्थितिले जस्तो सुकै चुनौती दिए पनि आफ्नो क्षमता र आत्मविश्वासमा विश्वास गरेर अघि बढ्न सकिन्छ भन्ने प्रेरणा उहाँको जीवनबाट आजको कार्यक्रममा सिकिरहेका छौ। आउनुहोस्, अझै पनि बाँकी कुराकानीलाई निरन्तर तपाईँको माझमा प्रस्तुत गर्दछौ। श्रोता मित्रहरू, यो भागलाई पनि निकै उत्साहका साथ सुनिदिनु होला।
3: I really want to explore more on that. Eura ekatira bepar, orko tira chai aba maya haina compassion yo kura chai kasari aayo ta inuka ma
4: ma chai sanai bara nai testo thiyo, I'm a vegetarian, no? So I don't eat animals also, vegan chai bhandaina tya tira chai najam, but then sanai bara chai compassion was always there. And aba tapaile bhanu bhayo ni age paisa ko aba business woman bhaye pachi bling bling bling testo ma, I feel like there are two kinds of business garne manche aba chai mala chai kasari, money is not like something I will see as of course it's essential life ma, mali main business ma chhirnu bhaneko chai euta kasto bhane stability ko lagi hai, ani euta chai mainly for my daughter. So ule chai kasto huncha at certain age when she's like my age 30 something hudha heri chai she don't have to graduation college jane bela ma bhanu example haina teti bela funds har ko lagi hamro baba harle sayad loan linu bhayo hola ya you know mortgage there something like that. Those reasons say ho that I'm like into business. I want my daughter to have everything in her life. Paisa chai maile tesari bling type le tesari chai I've not seen that way. Actually if I make a lot of money in future I will be doing mostly charity work. Mero ekdam sapna cha ki like I want to do actually a kindergarten hamro Hong Kong ko Nepali ma naam chai aba tei mero chori ra hamrei mummy ko naam rahera euta kindergarten garos, ani maybe like children there especially helper ko if they have children and all, and again motherhood ma aaye bhane chai sometimes like helpers get pregnant and all
3: foreign domestic workers
4: yes also for them ke like

0: शेल्टर जस्तै त्यस्तो टाइपको पनि मैले सोचेको छ. बट अफकोर्स लाइक द्याट्स नट नाउ, फ्युचरमा इफ आई हेभ द मनी, या लाइक मनी चाहिँ मैले त्यसरी युटिलाइज गर्ने चाहिँ सोचेको छ है. सो इट्स डिफरेन्ट, पिपल हेभ डिफरेन्ट डिफरेन्ट पर्सपेक्टिभ मनी वाइज. मेरो चाहिँ त्यस्तो पर्सपेक्टिभमा छ, आई वन्ट टु हेल्प पिपल, आई वन्ट टु हेल्प एभ्रीबडी, त्यसरी छ.
1: कुरा गरिराख्दा मलाई अलिकति आई रियली वन्ट टु गो ब्याक टु दार्जिलिङ. अब किन भन्दाखेरि चाहिँ somehow we say that our present depends on our past, our roots, right? You have spent your childhood in the hills,
0: yes,
1: right?
0: Beautiful so, place.
1: So is there any way, or is it somehow, I mean, is there any relationship between the place you have been brought up influences your mindset, your perspective, and your way of looking at the world?
0: I think so, because Darjeeling kasto chha bhane, it's not, it's very different to Hong Kong. Hong Kong ma ta hustle bustle ekdam huncha, lights everywhere, and all. Darjeeling ma there's time to think, you know, things go slow, okay, bistari. And then I grew up with my parents, so maybe I was like overthinker sanai bara mani sochthe hola like that. Darjeeling ma hurkera chai, like I said, I think the place le impact garyo hola ke
1: uta ko chiso pani chha nda.
0: Yeah, the place has really impacted me how I am right now, you know. Ma chai teso lagcha.
1: मेरो मम्मीले भन्नुहुन्थ्यो कि पहिला दार्जिलिङको चिसो हावा खाएर पो हो कि क्या हो, मान्छेहरू पनि हेर्दा पनि राम्रो हुन्छ, सिपालु पनि हुन्छ, धेरै कुराहरू जानेको पनि हुन्छ दार्जिलिङतिरको मान्छे, होइन. सब जस्ट अ कन्टेक्स्ट, आई रियली वन्ट टु एड द्याट, किन मलाई दार्जिलिङ एकदम मनपर्ने ठाउँ हो कि, अनि बेला बेलामा घुम्न गइरहेको हुन्थेँ कि पहिला म सानो छँदाखेरिको कुरा है.
2: दिदीले अघि च्यारिटी र कम्युनिटी सर्भिसको बारेमा कुरा गर्नुहुँदै थियो, फ्युचरमा त तपाईँको धेरै प्लान्स होला, तर प्रेजेन्टको कुरा गर्दाखेरि चाहिँ हाम्रो लिसनर्सहरूलाई नथा होला कि तपाईँ हाम्रै यहाँ हङकङमा अहिले एथनिकली डाइभर्स युथ्सहरूलाई पनि इम्पावर गर्नको लागि, तपाईँ जस्तै बिजनेस भेन्चर्सहरूमा इन्भल्भ गर्नको लागि धेरै अपर्च्युनिटिजहरू दिनुहुन्छ. सो म तपाईँलाई अर्को क्वेसन चाहिँ के सोध्न चाहन्छु भने, तपाईँलाई वाट मोटिभेटेड यु टु इम्प्लोय एन्ड ट्रेन एथनिकली डाइभर्स युथ्स इन यर वर्क भनेर दिदी.
0: Okay, so talking about the employment, I mean, Nepali rich because so we are going to F&B life ma, most of them ke youth era banam na mala chai tyo change garna man thyo. I think hamro store ma chai giving them an opportunity will help them like get confident, you know. It's a different work field bhayo, so Nepali haru dherai chai testo ma gareko chaina ni ta kaam haru sales tira, you know, tesari. So young haru lai aile hamro ma 3 jana staff cha, they are all part time, they are actually uni students era. I feel like I'm giving them a platform to learn different boy sales boy, also like dinma dherai manchhe bhetchan ta, and when you're meeting a lot of people, you're actually growing your self confidence, timi kasari bolna sakcha, tesari impact bhairako chha ki hai, I don't know, but I've seen them growing. Aile ko kati jana chai aba we've been almost a year and I've seen growth in them. Aile unare majhale handle garcha customer lai when I'm not there and all that. They have learned how to be like punctual, time haru pani manage garna sakeko chha, testai haru bhairacha. And I also teach them like sanai bara chai kasari आफूले ह्यान्डल गर्ने त्यसरी पनि
1: सिकाउँछु.
0: फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ हाम्रो चाहिँ सानैबाट एकदम सिकाउनु पर्छ क्या त्यसरी. आई फिल लाइक आई एम स्टिल भेरी लेट इन दिस वान, तर मैले बुझाइसकेँ भनौँ न, यस्तो कुराहरू चाहिँ उनीहरूलाई मैले सिकाउँछ होइन. एन्ड देन मेन थिङ चाहिँ कस्तो भने, आई टिच देम सेल्फ लभ. इफ यु लभ युर सेल्फ, यु क्यान गेट एनिथिङ यु वान्ट इन यर लाइफ. सो दे आर डुइङ द्याट जब होला, आई होप सो.
3: Dear listeners, you are tuned into our community radio program Hamra Chhoriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
4: Shrota mitraharu, tapaiharule sundai hununcha karyakram Hamra Chhoriharu, Our Daughters 2.0. Chhoriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko chha.
3: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृङ्खलाको यो दोस्रो भागमा इनुका राईज्यूको आफ्नो कुराहरू सुनिरहेका छौँ. अझै पनि हामी उहाँको अन्य धारणाहरू सुन्दै जाने नै छौँ, बाँकी कुराकानीलाई पनि सुन्न नभुल्नुहोला.
1: Yeah, follow-up question, eh? You've spoken about financial management skills, right? I really would like to ask you, if you can share with our listeners who are listening to you, what are the core things or what are the most important things for anyone when they think about financial management? Ab samjhine bittikai ke kuraharu chai hunai parne huncha, kati ko disciplined hunu parcha ta financial management ko kura garda kheri.
0: I think main ta abo kasto bhane, age anusar bujhincha finance haru, haina? Malai kasto lagcha bhane, किनभने वेन यु आर अर्ली इन यर लाइफ यु डु द स्पेन्डिङ आफूले इन्जोय गर वेन यु इन्जोइङ मेकिङ मिस्टेक्स बल्ल चाहिँ अनि आफूलाई थाहा हुन्छ कि ए पैसा गयो अब के गर्ने भनेर आई हेभ लर्न्ड इट लाइक द्याट वे सो इभन आई केम फ्रम अ मिडल क्लास फ्यामिली अन्त एक्चुली मेरो सेकेन्ड बिजनेस है बाई द वे यो सेकेन्ड हो मेरो अनि आई स्टार्टेड फर्स्ट वान वाज 24 इयर्समा सो 24 इयर्सबाट मैले चाहिँ पैसा चिनेको मलाई चाहिँ कस्तो लाग्छ भने आई थिङ्क सेभिङ्स चाहिँ एकदम गर्नुपर्छ
1: इनुकासँग कुराकानी गरिराख्दाखेरि तिम्रो व्यवसायको कुराहरू गऱ्यौँ परिवारको कुराहरू गऱ्यौँ धेरै कुराहरू बुझ्न पाइरहेको छौँ होइन एउटा सानै उमेरमा कसरी रेस्पोन्सिबिलिटिजहरू लिइरहेछौ र अरूहरूलाई पनि सँगसँगै सिकाइ पनि राखेको छौ आई थिङ्क दिस इज समथिङ वी रियली हेभ टु शेयर खुसी हुनुपर्छ र होइन तिमीलाई हामीले एकदमै ठुलो ताली पनि बजाइदिनुपर्छ होइन we are so proud of you that you know you're being a mom and then doing all these things something you know we picturize like euta female figure ma huncha ni ta aama ko kati euta hat 16 17 hat and dimag dekhauncha ni ta I think you really fit into that picture where you are balancing personally and professionally with your dreams and goals that's so beautiful and wonderful I think something that we have to learn from you and for our listeners they can be really inspired from your story
2: दिदीको इन्सपिरेसन सुन्दाखेरि चाहिँ मलाई सोध्नु मन परेको कुरा चाहिँ तपाईँले सानैदेखि तपाईँको एउटा ड्रिम त थियो नि त है त्यो ड्रिम फलो गर्नुको लागि तपाईँले स्ट्रगल गरिराख्नु भएको थियो तर तपाईँको जर्नीमा चाहिँ तपाईँको फ्यामिलीको सपोर्ट र एक्सपेक्टेसन्सहरू चाहिँ कस्तो थियो होला नि यो कुराको बारेमा थोरै केही बताउन सक्नुहुन्छ
0: एक्चुली फ्यामिली सपोर्ट भन्दाखेरि पनि हस्बेन्डको सपोर्ट चाहिँ धेरै थियो हि सपोर्टेड मी फ्रम डे वान उसलाई मैले एनी आइडियालाई ओ आज यो गरौँ न एभ्री डे हुन्छ भनिरहेको हुन्छ होइन फ्यामिलीहरू चाहिँ कस्तो छ भने अब नेपाली कल्चर वी आर स्टिल गेट डेभलपिङ इन मेनी एस्पेक्ट्समा के सो दे डोन्ट अन्डरस्ट्यान्ड बिजनेस भनेको चाहिँ उनीहरूले एकदम सजिलो त्यसरी लिन्छ के माई पेरेन्ट्स दे आर भेरी गुड पेरेन्ट्स होइन उनीहरूले बुझ्छ बिजनेसहरू बट देन सपोर्ट चाहिँ मलाई मोस्टली फ्रम माई हस्बेन्ड नै पायो हि इज द की पर्सन इन माई लाइफ हि इज माई बेस्ट फ्रेन्ड उसले एभ्री टाइम मोटिभेट गरिरहेको हुन्छ हि आक्सेस मी एट द एन्ड अफ द डे आज कस्तो भयो के भयो एनी न्यू प्लान्स and all that so this girl is I'm very thankful to have a beautiful and charming husband bhanum na yeah family wise say like they're supportive of course unaru happy so they're proud of me of whatever I've done in my life but then aru ko family haru kura garyo bhanne I think this is still an issue to face ke era kura garne wala issue ho jasto lagcha hai malai chai dherai le support gardaina ke business haru chai e kina business gareko baru eta kaam gar so especially when you're not making money huncha ni when you're not having profits त्यति बेला आउँछ कि क्वेसनहरू चाहिँ मैले भनेको थिएँ नि तिमीलाई यस्तो अघि मैले भने नि दिस इज माई सेकेन्ड बिजनेस मैले फर्स्ट बिजनेस चाहिँ आई स्टार्टेड व्हेन आई वाज 24 10 इयर्स अगो एयरबीएनबी त्यति बेला चाहिँ गेस्ट हाउस को बिजनेस गरेको थियो मैले एन्ड देन आई रेन्टेड 30 रुम्स सबलेट गरेर मैले चाहिँ अब अनलाइनमा दियो टुरिस्टहरू आउँथ्यो त्यसरी सानो यङ एज 24 थियो त्यति बेला चाहिँ वेन आई ओपन द बिजनेस एभ्रीबडी वाज सपोर्टिभ अब सानो उमेरमा गऱ्यो यताउता बट देन आई फेल्ड बिकज अफ द कोभिड प्रोटेस्टहरूले गर्दा त ठुलो इम्प्याक्ट भयो नि त टुरिस्ट इन्डस्ट्रीमा सो आई ह्याड टु क्लोज डाउन अनि धेरै लगनीहरू पनि सबै गयो दोज टाइम्समा चाहिँ कस्तो हुन्छ भने दे सुड अन्डरस्ट्यान्ड मैले चाहिँ धेरै इफ आई ह्याड नट डन द्याट आइम नट गन बी दिस इनुका अहिले जुन चाहिँ म छु नि त्यस्तो हुने थिएन होला मेबी आई वुड बी स्टिल वेटरिङ अर आई डोन्ट नो मेबी डुइङ अदर जब सो आइ एम भेरी थ्याङ्कफुल फर द्याट एक्सपिरियन्स त्यसले चाहिँ मलाई स्ट्रङ बनायो अनि तपाईँले सपोर्टको कुराहरू गर्नु भन्यो भने चाहिँ आई फिल लाइक मेन थिङ आफ्नो माइन्ड सेट चाहिँ आफूले नै इट्स यु इट्स ओन्ली यु फर्स्टमा त्यति हो
1: आफू बलियो हुनु पर्यो फर्स्ट यु हेभ टु हेभ द्याट माइन्ड सेट एन्ड स्ट्रङ डिटर्मिनेसन बाँकी कुराहरू चाहिँ थपिँदै जाने हो प्लस हेभिङ अ सपोर्टिभ पार्टनर विल बी लाइक अ भ्यालु एडिसन होइन अब भन्दाखेरि चाहिँ एउटा रमाइलो कुरा सोध्नु मन पर्यो होइन अब सपोर्टको कुरा गर्यो हस्बेन्डले पनि आएर कुरा कस्तो भयो राम्रो भयो कि भएन सुनिदिँदा मात्र खुसी लाग्छ कि अरू के गर्दाखेरि खुसी लाग्छ वाट रियली यु नो थिङ्क मेक्स यु टु बी ग्रेटफुल फर हेभिङ अ राइट पार्टनर लाइक वाट आर द क्वालिटिज हाउ हि इन्सपायर्स यु अर हाउ हि मोटिभेट्स यु अर सपोर्ट्स यु इन यर ड्रिम
0: फर्स्ट अफ अल चाहिँ कस्तो भने फ्रेन्डसिप हुनु पर्यो हाम्रो रिलेसनसिपमा हि इज माई फ्रेन्ड मेरो धेरै साथीहरू छ होइन एन्ड आई ह्याङ आउट विथ हिम अल द टाइम फ्रेन्डसिप understanding testero is ekdam key element okay that's in him I've known him for a long time actually when I was 18 no. he was 18 like that so testero chai kasto huncha main chai hamro friend euta communication chai ekdam strong cha we communicate very adult way ma dherai tyo jhagra haru testo type haru gardaina ke sit down and talk and then we plan like that he and me hamro conversation chai jaile pani business and how we can grow kasari hami abo next 5 years ma ke gariraeko huncha त्यस्तै म मात्रै कुराहरू प्राय हुन्छ क्या हाम्रोमा चाहिँ. आइ एम भेरी लकी अनेस्टली एन्ड आई थिङ्क हि इज लकी टु हेभ मी. उसलाई मात्रै तारिफ नगरौँ, ब्यालेन्स इच अदर भनौँ न त्यसरी.
1: सो समहाउ अ मेसेज फर अस, आई मिन फर द यङ पिपल आउट देयर, भनेपछि सम्बन्ध परिवारले पनि आफ्नो सक्सेसलाई डिटरमाइन गर्छ होइन. आफ्नो निकट आफ्नो क्लोजेस्ट मान्छेसँगको रिलेसनसिपले पनि रियली नर्चर्स योर ड्रिम, योर लाइफ. एन्ड समहाउ आई रियली फाइन्ड इट इन्टरेस्टिङ द्याट टु अफ यु सिट टुगेदर, प्लान टुगेदर, फेल टुगेदर, सक्सिड टुगेदर, ग्रो टुगेदर, एन्ड इट्स सो लभली टु हियर.
2: यति धेरै कुरा सेयर गर्नुभयो दिदी तपाईँले है. एउटा साइडमा तपाईँको पर्सनल लाइफ, अर्को साइडमा तपाईँको प्रोफेसनल लाइफ ब्यालेन्स गरिराख्नु भएको छ, कतिवटा च्यालेन्जेसहरू तपाईँले पार गरेर आउनु भएको छ अहिलेसम्मको यो पोइन्टमा. तर मलाई एकदमै सोध्नु मन परेको चाहिँ तपाईँको लाइफमा चाहिँ कुनै एउटा इन्सपिरेसन या त एउटा पर्सन या कोही चिजै भए यस्तो कुनै एलिमेन्ट छ होला तपाईँको लाइफमा जुनले तपाईँलाई दिनदिनै इन्सपायर गर्छ, या कुनै एउटा पास्ट एक्सपिरियन्सको बारेमा भन्न सक्नुहुन्छ होला.
0: एक्सपिरियन्स भन्दा there's a person that I look up to. She and me, we are actually the same age, but then she has achieved so much in her life. Upani Hong Kong mai hurkeko poreko keti ho. I think most of you already know usko naam chai Jeetipa ke. Yes, you know her. Yeah, so mala chai I see her and I want to learn from her, because kasto bhane hami euta euta type ko jasto hami aba ethnic minorities kura gardaisa ni ta Hong Kong ma. I think she is one of the first women who has done a lot in Nepal ma, UK ma, you know, aba
1: I think usko, she is now international.
0: Yes. Yeah. And then I think like त्यसरी चाहिँ अब उसले कस्मेटिक्समा गरेछ भने मेबी हाम्रो चाहिँ अब क्लोदिङमा लाइक द्याट वी सुड हेभ मोर पिपल लाइक द्याट हुन्छ नि. त्यसरी चाहिँ आई लुक अप टु हर अनेस्टली. सी इज अ फ्रेन्ड अफ माइन, तर मलाई चाहिँ आई सी हर एज एन आइडल. लाइक उसले कसरी गरेछ, आई वान्ट टु बी लाइक द्याट पर्सनको कुरा गर्यो भने चाहिँ ऊ हो.
1: थ्याङ्क यू. आफ्नो साथीको बारेमा यति राम्रो कुरा होइन, आफ्नो हस्बेन्डको बारेमा होइन, आफ्नो नाति नातिना छोरा छोरीको बारेमा कुराहरू सेयर गरिदिएकोमा खुसी लाग्यो है. अब यो कुरा गर्दा गर्दै कुरा अन्त्यमन्त्यमा आइसकेका छौँ होइन. यो अलमोस्ट वाज द एन्ड अफ आवर कन्भर्सेसन. आई रियली लाइक टु आस्क यु, डु यु हेभ एनी मेसेजेस फर आवर एथनिकली डाइभर्स डॉटर्स, मदर्स हु आर लिसनिङ टु यु, एनी इन्सपिरेशनल थिङ अर एनीथिङ द्याट यु लाइक टु शेयर विथ देम?
0: आई विल टेल द पिपल, सबै हाम्रो मम्मीजहरू, हुएभर आर लिसनिङ, टु प्लिज किप ड्रिमिङ, हार नखानु होइन. किनभने हामी चाहिँ प्राय यहाँ हङकङमा लाइफ कस्तो छ भने यु हेभ टु अर्न, साइकलमा छ नि त त्यसरी. एन्ड मेनी अफ अस वी डोन्ट टेक द करेज टु फलो आवर ड्रिम्स, चाहे डान्सिङ होस्, पेन्टिङ होस्, वाट एभर, त्यो हामी फलो गर्दैन किनभने हाम्रो रेन्ट तिर्नुपर्छ यताउता. म पनि त्यही सिचुएसनमा थिएँ, बट आई फिल लाइक वान्स यु गिभ इन इट विल कम स्लोली, अफकोर्स हार्डवर्कले. सो आई टेल अल, मेरो चाहिँ एउटा मेसेज छ भने चाहिँ लाइक प्लिज ड्रिम गर्नुहोस् होइन, एउटा आर्ट चाहिँ गर्नु. इफ यु फेल इट्स ओके, देयर इज अगेन अनदर चान्स जस्तो लाग्छ. जस्ट किप ड्रिमिङ एन्ड फलो यर ड्रिम्स, देन लाइफमा ह्याप्पी हुन्छ क्या त्यसरी. बिकज इफ यु आर लाइक लिभिङ सो मेनी थिङ्स बिहाइन्ड, टाइम त गइरहेको हुन्छ, एन्ड देन यु रिग्रेट, त्यसरी लाइफ जान्छ. सो डोन्ट वेस्ट द्याट लाइफ जस्तो लाग्छ है मलाई चाहिँ.
1: थ्याङ्क यू फर दिस मेसेज. अब यो मेसेज सँगसँगै मैले एउटा अन्तिम प्रश्न सोध्न चाहे होइन. अहिले त भर्खरै मेसेज हाम्रो मदर्स डटर्सहरूलाई दियो होइन. सो नाउ आई लाइक टु आस्क अ भेरी पर्सनल क्वेसन, विच इज वाट वुड यु लाइक टु टेल युर 18 इयर ओल्ड सेल्फ इफ यु लुक ब्याक?
0: ओके, मलाई यो क्वेसन मन परिरहेको थियो होइन, किनभने सानोमा चाहिँ आई थिङ्क आई विल जस्ट से कस्तो भने, मेक ए सर्ट है, आई एम भेरी प्राउड अफ हर. अनि जे छ जस्तो छ, आई स्टिल अ लट अफ थिङ्स टु डु इन माई लाइफ, तर एटलिस्ट सर्टेन अमाउन्टमा त अचिभ गरेको छ जस्तो लाग्छ मलाई चाहिँ. सो आइ एम भेरी प्राउड अफ द्याट लिटल गर्ल. उसले सानैबाट ड्रिम गरेको चाहिँ सानो सानो कुराहरू चाहिँ अब यो 35 वर्षको केटीले गरिरहेको छ भनौँ न. सो आइ एम भेरी ह्याप्पी. इफ आई हेभ टु चान्स पायो भने चाहिँ आइम गन हग हर एन्ड देन जस्ट प्याट हर ब्याक एन्ड से गुड जब भनिन्छ त्यसरी. सो आइ एम प्राउड अफ द्याट लिटल गर्ल. सानो इनुकासँग चाहिँ भेरी खुसी छु म.
1: एन्ड वी अल आर प्राउड अफ यु इनुका फर द थिङ्स दैट यू आर डूइंग. It's really amazing that you've been doing a great job, and we are so proud of you to see your name and your label in Hong Kong's, you know, map. It's so beautiful, seriously. Although it's very small, it's just a beginning, but I think that's the start of a long journey. So we really wish you lots of success, prosperity, happiness, dream more. And then I hope from today's conversation, our listeners, even us, we will add on to some, you know, colors in our dream, right, Anushya?
2: So,
1: So thank you so much for joining us, Inuka, today. Thank you for your sharing. It was lovely having you today in our conversation, in our episode. Thank you so much.
0: Thank you for giving me this opportunity. Malai ekdam ramailo lagyo, maza aayo kura haru garna lai. So thank you so much to Didi and Bhai also. Thank you so much.
3: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृंखलामा इनुका राइजोको निकै गहन आज अर्थपूर्ण सँगै निकै थुप्रै रोचक कुराहरू पनि हामीले सुन्न पायौं। इनुका राइजोको जीवनबाट सिक्न सकिने सबैभन्दा ठूलो कुरा भनेको संघर्षलाई हारको रूपमा होइन तर परिवर्तनको शुरूआतको रूपमा हेर्न सक्नु हो। पुरुष प्रधान सोच र सीमित अवसरको बीचमा हुर्किएर पनि उहाँले आफ्ना भविष्य आफै निर्माण गर्ने साहस गर्नुभयो। जीवनमा जिम्मेवारी बढ्दै जाँदा धेरै मानिस आफ्ना सपना त्याग्छन् तर उहाँको मातृत्वलाई नै आफ्नो शक्ति बनाएर आत्मनिर्भर बन्ने बाटो उहाँले रोज्नुभयो। यसले हामीलाई परिस्थिति भन्दा ठूलो कुरा आफ्नै सोच, दृढता र निर्णय हुने रहेछ भन्ने सन्देश पनि आजको कार्यक्रमबाट हामीले प्राप्त गर्दछौं। त्यसै गरी उहाँको यात्राले सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्रै सीमित हुँदैन भन्ने कुरा पनि सिकाउँदछ। आफ्नो परिवारलाई सहयोग गर्ने साथै विभिन्न पृष्ठभूमिका युवाहरूलाई अवसर, प्रेरणा र मार्गदर्शन दिनु उहाँको नेतृत्वको सुन्दर पक्ष हो। साँचो सफल व्यक्ति त्यो हो जसले आफू अघि बढ्दै गर्दा अरूलाई पनि सँगै उठ्न प्रेरित गर्दछ। इनोका राईज्यूको कथा साहस, आत्मसम्मान, जिम्मेवारी र समुदायप्रतिको प्रेरणादायी उदाहरण पनि आजको कार्यक्रमबाट हामीले सुन्न र सिक्न सक्दछौ।
4: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौ। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि CIBS को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
3: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने वाचा गर्दछौ। मदरहुड गेभ हर स्ट्रेन्थ नट लिमिट्स, यानि कि मातृत्वले उनलाई सीमित होइन अझ बलियो बनाउँछ भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै सबैसँग बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।